0: लगी तकरीबन कम न कम लास्टिंग टाइमिंग आठ न दस घंटे खुली तराई दूसरे पिरारे शुरू दी बारह घंटे आते राई ठीक सो तो साढ़े 300 रुपए में बारह घंटे परफ्यूम मिलाओ श्री मुनासिब सऊदो दो बजदावी तो अतरिया खुशाइशी चाचा सराम श्री नसीम बका खेलेश सरा नसीम आमिर बिकरी और दोस्ता इनशाला गोरी वाला शे जुबेर सरा और सरा गोरी वाला शे मिन अड्डा शे तुसे इतलाई शे सुल्तान सरा और सरा दानियल कॉस्मेटिक पलावे इतलाई शे और सरा सदफ जन स्टोर सदफ शॉपिंग सेंटर डुमेल शे और सरा अम्बेरिकली शे कारिनो खिताब से और सरा तुसे इतलाई शे मौलाना अब्दुल खालिक से तमंगल मिला शे दगे सरा सरा दस खबर तरा चमो तो खुलना बैस तकलीफ रासदरी तुसे गोजे था तुसे समाते था बेजे गटोले खबर न मजरत को यकीन मोह शो यो पुरजोश अंदाज सरा कमी के वा लेकिन माशे मोबाइल मिस्टेक हो माशे तो से डर करी ना करी वो अटेंड करी नहीं माशे तो से मैसेज ना करी लिहाज सरा मोह तवज्जो नहीं वेर करी है लेकिन चलते चलते से इंशाल्लाह तो से मैसेज तवज तवज्जो वेर को और सरा वो सरा मिसाल के तौर पर तो से काले ना चांद अटेंड करी एक लिहाज सरा जम आजर खुआ जो जरबिया चले जनाब सलाम जी मलिक हारिस खान बाजार अहमद खान ना दुकान पता उषा प्लीज बिल्कुल शेर का मिर्च तो से पता दिकाल चे सरा ये सर तलहा ये दे वजीरस्तान सर हाउ आर यू आई एम फाइन उदाले वो टाइम बिल्कुल खत्म दर्ज तुसे मैसेज ना शेयर कम लेकिन ब्याह या जर कोशिश कम जर शेर आलम या टोल टोल वजीरस्तान ता सलाम वालेकुम सलाम वरहमतुल्लाहि वबरकातहु जियो जर ब्याह मख्तम ये सलाम आर जे जहीर भाई ज दनो नॉर्थ वजीरस्तान के सूर अली खिलना नूशा जहान इश्मा जिंदाबाद पाकिस्तान जिंदाबाद स्ता प्रोग्राम डेर खैस्ता दे आवाज दे टिक टाक दे डर मरना जक लो खल जजाम दगा मैसेज ना डेर दी दले उस टाइम खत्म सो चलो दगा दबर अजमा जरात को आइंदा दबर कोशिश करूं तो सर मैसेज ना शेयर करूं अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातहू
1: It's 10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
3: د ټانک دی خان د وزیرستان خلک د پورا د خوشحالۍ زیرای ویس د توس پخپل شهر ټانک شه سید مشکور احمد صاحب د غنې بیموریونه علاج کوي مثلا جوړونو دردینه پټه دردینه بواسیر خونی وبادی بیا اولادی ارک النساء تور زیړای زیړ زیړای او د دینه علاوه د زنانا او مردانا پوشیده امراض علاج هکو پاتا یودلارای الشفا دواخانه شوال مارکیټ نزد ریفق پوائنٹ ٹانگ سیٹی موبائل نمبر 0319-55-23-404
1: ویلکم ٹو ریڈیو امن 88.4
4: دا ضلع ٹانگ دا حلق دا پارا دا خوشحالی زیر استاسو تا دا معیاری علاج دا پارا چرتا ہم دا تلو ضرورت نشتا استاسو پخپل ہار ٹانگ کی دا ہر قسم بیماری علاج پو آسانا کی دلائشی مثلا پٹو دردنا جڑونو دردنا بواسیر خونی بدی نواسیر گردے کانے ترہی کانے جڑونو دردنا پٹو دردنا ددین علاوہ دا زنانا او مردنا ہر قسم پٹو مرضون علاج ہو آسانا کی دلائشی نو پتا یاد ساتے صحت ہم یو میڈیکل اسپتال نور مارکیٹ پرانا ڈکھانا گلی تنگ بازار ٹانگ موبائل نمبر 0331-66-32-231 شکریہ
5: ریڈیو امن
6: Zamzam Hair Shampoo and Zamzam Hair Oil. Zamzam Hair Oil.